0: عالم میں موجود آہن فوجی بائرن لائے خصوصی رعایت ہوندی رابطے لائے فوجی عبد الکریم 0301-54-31-456 ہیں توقیر احمد 0306-16-23-793
1: ارشاد آٹوز ہیں ہونڈا شوروم محراب پر ہونڈا موٹر سائیکل جو پر اعتماد ایں با اختیار ادارو ارشاد آٹوز ایں ہونڈا شوروم مہراب پر نئین موٹر سائیکل جی سیل کمپنی جے مقرر کر ریٹ تے دستیاب ہے سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے ہونڈا کمپنی جا تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود ارشاد آٹوز تے پینجی ہونڈا موٹر سائیکل جی کرایو ٹریننگ کمپیوٹرائز جیپنیز ٹیسٹنگ مشین ذریعے جہ میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر فیول ایڈجسٹمنٹ آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی ہانڈا جے کوالیفائیڈ ٹیکنیشین جی زیر نگرانی ارشاد آٹوز حالانی روڈ مہراب پر رابطے دلائے 0320180003
2: ہر نظر آپ کی خوبصورتی پر ٹھہر جائے اور یہ ہے میری خوبصورتی کا راز ملک رائز بیوٹی کریم صرف 3 دن میں جلد کو نکھارے اور رنگت کو روشن کرے داغ دھبے جھریاں اور کیل مہاسے فوراً کم کرے استعمال کا آسان طریقہ رات کو ملک رائز بیوٹی سوپ سے چہرہ دھوئیں پھر ملک رائز بیوٹی کریم چہرے اور گردن پر لگائیں نتائج دیکھیں صرف 3 دن میں ایکنی کے لیے ملک رائز ایکنی کریم استعمال کریں دستیاب پروڈکٹس ملک رائز بیوٹی کریم ملک رائز بیوٹی سوپ ملک رائز ایکنی کریم ہر اچھے کاسمیٹک جرنل اسٹور سے نام لے کر خریدیں مزید معلومات کے لیے ملک ظفر اقبال اینڈ ایم صدیق شاہی بازار مہراب پور 0300-310509-0300-310-5109
3: خوشخبری لیزر ہیئر ریموول غیر ضروری بالوں کو ختم کرنے کا جدید حل اب فکر چھوڑیے آپ کے شہر مہراب پور میں گمس اسپتال گمبرٹ جلد کے مشہور ڈاکٹر بشیر احمد میمن لے کر آئے ہیں چہرے بازو ٹانگیں اور پورے جسم کے غیر ضروری بالوں کو ختم کرنے کے لیے محفوظ اور مؤثر ٹریٹمنٹ بار بار ویکس اور شیونگ سے نجات نرم صاف اور خوبصورت جلد کم وقت بہترین نتائج اب غیر ضروری بالوں کی فکر ختم لیزر ہیئر ریموول کے ساتھ آج ہی رابطہ کریں روشن اسکن الرجی اینڈ لیزر کلینک نزد ریلوے فاٹک اقصا مسجد تھری روڈ مہراب پر 0300-338-5569
4: السلام علیکم ادا
5: وعلیکم السلام ادا چھو پریشان آئیں
4: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
5: ادا دکان جی مشوری کرائی تھئی
4: نہ ادا
6: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
4: مجھے دکان جی بیٹھ ہلندی
5: ہاں ادا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
4: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
6: آفیس جی میرا پور ایف ایم 94 نزد گرلز ڈگری کالج حالانی روڈ میرا پور
5: رابطے لائے حاکم علی جسکانی
7: 0301-399-2836
8: مہراب پور کے ہو تو آواز بھی مہراب پور کی ہے سنتے رہو جی ایف ایم 94
9: پڑیں گے جن کے بارے میں آپ جاننا چاہتے ہیں یا پھر تھوڑا سا کنفیوز ہو چکے ہوتے ہیں کہ بھائی ہمیں کیا چیز ٹرائی کرنی چاہیے کیا چیز اوائڈ کرنی چاہیے کون سی چیز ہماری اسکن کے لیے بہتر ثابت ہوں گے اور کون سی چیز ہماری اسکن کے لیے صحیح ثابت ہو سکتی ہیں یہ تمام چیزیں اگر آپ کو کوئی اور نہیں بتاتا تو کوئی بات نہیں ہم آپ کو بتائیں گے اور بتائیں گے بھی ایسے کہ آپ سمجھ جائیں کہ بھائی آپ کی اسکن کے لیے کون سی چیزیں ضروری ہیں اور کون سی چیزیں آپ نے اپنی اسکن کے لیے ضروری کرنی ہوتی ہے ओके जी, तो यहाँ पर जितने भी लोग हमारे साथ मौजूद है, जितनी भी समाते तमाम तो लोगों को वेलकम इन खुशामदीद कहा जाता है। बिल्कुल जी, आपकी मोहब्बतों और समातों और चाहतों का बेहद वाला शुक्रिया। और साथ ही साथ जरा अपना भी तारीफ करवाते हैं सो लिसनर्स फॉर प्रेजेंटिंग द मोस्ट ब्यूटीफुल फैंटास्टिक इंटरेस्टिंग एंड एंटरटेनिंग कैरेक्टर योर आरजे एंड योर डीजे सिद्रा मुस्कान। नाम तो सुना ही होगा। तो बिल्कुल आपके सिद्रा के साथ मौजूद ही जनाब इस ब्यूटीफुल से प्रोग्राम में आप लोगों को ब्यूटीफुल बनाएंगे और खूबसूरती की जरा बातें बताएंगे कि भाई किस तरह से आप खूबसूरत रह सकते हैं और किस तरह से खूबसूरती को हमेशा के लिए अपने पास भी रख सकते हैं। और चाहे आप मर्द हजरात हैं चाहे आप खवातीन हैं, तो परेशान क्यों होते हैं भाईजान, हर तरह से आप लोगों की खूबसूरती का ख्याल रखा गया है और हर तरह से आपकी जो है ना स्किन को प्रोटेक्ट किया गया है, हर तरह से आपको प्यारा प्यारा खूबसूरत बनाने के चक्करों में है जनाब। तो आप लोग अगर हमारे प्रोग्राम का हिस्सा बनना चाहते हैं, शामिल प्रोग्राम लेना चाहते हैं, तो क्या तरीकेकार होने वाले हैं वो सब कुछ बताएंगे। और अगर आप हमारे साथ मौजूद हैं तो सर आपने हाल चाल बताते जाइए। सो डियर लिसनर्स, अंत के फहालत उनके से आपकी हालत उम्मीद है शदीदन की बिल्कुल ठीक ठाक होंगे, सुपकुल मूड के साथ सुपकुल प्रोग्राम का इंतजार करे होंगे। तो आपके जो इंतजार की घड़ियां थी ना वो खत्म हो चुकी है, फाइनली यहाँ पर हमने एंट्रियां मारी ली है। आपको पता है ना जब हम एंट्रियां मारते हैं तो बहुत सारे लोगों के दिलों में घंटियां बजाते हैं, तो यकीनन आपके दिलों में भी घंटियां बजाएंगे और आपको बताएंगे कि आपका हमारा साथ रहने वाला है ठीक अब से लेकर पूरे पूरे 3 बजे तक, यानी कि 2 घंटे हमारे पास मौजूद होने वाले और इन 2 घंटों में हम आप लोगों के साथ इन्नी शाली बातें करने वाले हैं। तो इन्नी शाली बातों के लिए जरा रेडी शेडी हो जाइए, हमारे प्रोग्राम का ऐसा बनते जाइए। और बहुत से लोग हमारे साथ ऐसे मौजूद होते हैं जो कि अपने कामों के दौरान हमें सुन रहे होते हैं, बहुत से लोग ऐसे जिन्होंने अपने सारे काम कर लिए यानी कि फ्री होकर हमारे इंतजार कर रहे थे, ऐसी बहुत सारी अंटियां अम्मियां खालाएं बाजियां और पापा की परियां जो हमें किचन में सुन रही होंगी यानी कि लंच बनाने के दौरान, सभी अपने काम भी कीजिए हमें भी सुनिए, आपको कहेंगे वेरी वेरी गुड आफ्टरनून। साथ ही साथ अगर आप लोगों ने घर वालों के ताने सुनी लिए हैं तो जनाब अब जबरदस्त से गाने सुनने के लिए जरा रेडी हो जाइए, क्योंकि आपकी बोरिंग लाइफ में भरेगी चटपटा मसाला बिकॉज आली रे आली सिद्र आली बोस आपके होंठों पर 440 उल्की स्माइल लाने के लिए। तो बिल्कुल आपके होंठों पर 440 उल्की स्माइल लाते हैं और यहाँ पर ऐसे करते हैं आगे से प्रोग्राम कर लेते हैं। और आगे से प्रोग्राम किया जाएगा जी आज एक बहुत प्यारे से कलाम के साथ, तो बहुत प्यारे से कलाम जो कि हमारे प्रोग्राम के स्टार्टिंग में होने वाला है जी प्ले। और कलाम सुनते ही कलाम के जैसे ही उस पार आप लोगों से मुलाकात होगी तो आपको बताते हैं कि आज के प्रोग्राम में आप लोगों के लिए क्या होने वाला है और क्या कुछ है जो आज के प्रोग्राम में आप लोगों को पता चलने वाला है। तो आपका हमारा साथ पूरी पूरी 3 बजे तक का सुनते रहिए और हमारा साथ दीजिए। आप सुन रहे हैं व्हाइटिश एंड डी स्किन ब्यूटी शो स्पॉन्सर्ड बाय डी स्किन ब्यूटी प्रोडक्ट्स। लगाइए ताकि आप भी खूबसूरत हो जाए।

0: جی آپ سن رہے ہیں وائٹ ایشین ڈی اسکن بیوٹی شو اسپانسرڈ کیا جا رہا ہے ڈی اسکن بیوٹی پروڈکٹس کے تعاون سے. اور یہاں پر ڈی اسکن بیوٹی پروڈکٹس میں آپ لوگوں کے لیے ڈی اسکن بیوٹی کریم اور ڈی اسکن فیس واش موجود ہے جناب, جو کہ آپ استعمال کر کے اپنی خوبصورتی میں چار چاند لگانے والے ہیں. اگر آپ استعمال کرنے والے ہیں, استعمال کرنا چاہتے ہیں, یا پھر آپ لوگوں کو یہ لگ رہا ہے کہ ہم کہاں سے جا کر پرچیز کر سکتے ہیں, ہمارے ایریا میں تو ملتے ہی نہیں, تو آپ لوگوں کو پتا ہونا چاہیے کہ اگر آپ ڈی اسکن بیوٹی پروڈکٹس کا یوز کریں گے تو آپ لوگ ذرا اپنے قریبی جنرل اسٹورس پر چلے جائیے, وہاں سے آپ کو آرام سے ڈی اسکن بیوٹی پروڈکٹس مل سکتے ہیں. چلے اگر نہیں بھی مل رہے ہیں تو اس کا حل بھی آپ لوگوں کو بتایا جائے گا کہ کیسے اور کہاں سے جا کر آپ جو ہے نا پرچیز کر سکتے ہیں, کس طرح سے آپ اویلیبل بھی کرا سکتے ہیں. بالکل جی, سب باتیں کی جائیں گی, لیکن ساتھ ساتھ یہاں پر آپ لوگوں کو یہ بتایا جائے کہ آج کے پروگرام میں آپ لوگوں کے لیے ٹاپک یعنی کہ سوال کیا ہونے والا ہے. تو آج کے پروگرام کے اگر سوال کی بات کی جائے تو آج میرا آپ لوگوں سے سوال کچھ اس طرح سے ہونے والا ہے کہ آپ سارے لوگ مجھے بتائیے وہ کون سا ڈر ہے جو عورت کو خوبصورت بناتا ہے. ہاں جی, آج آپ مجھے یہ بتائیں گے کہ وہ کون سا ڈر ہے جو عورت کو خوبصورت بناتا ہے. بالکل جی, آپ نے صحیح سنا. اور اگر آپ کو اس کا جواب پتا ہے تو آپ ہمارے پروگرام کا حصہ بنتے جائیے, اور نہیں بھی پتا ہے تب بھی بنتے جائیے, کیوں کوئی مسئلہ نہیں. آپ کو ٹاپک کا جواب آ رہا ہو یا نہیں آ رہا ہو, لیکن یہ بات ہے کہ بھائی تو کائی مالیا کریں, ٹاپک کو ضرور سے فالو کر لیا کریں. اگر آپ ہمارے پروگرام کا حصہ بننا چاہتے ہیں, شاملی پروگرام لینا چاہتے ہیں, تو کیا کریں گے, اپنا سیل فون اٹھائیے, موبائل کے رائٹ آپشن میں جائیے, ٹائپ کیجیے LRK سنگل اسپیس دیجیے, اپنا نام لکھیے, پورا میسج لکھیے اور اسے سینڈ کیجیے 8881 پر. اگر آپ مجھے فیس بک پر سننا چاہتے ہیں تو جی لاڑکانہ FM 88.8 ہمارا پیج ہے جناب, آپ سرچ کریں گے تو آپ کو آرام سے ہمارا پیج مل جاتا ہے. وہاں پر آئیے, آپ کو ہمارے پروگرام کی لائیو پوسٹ مل جائے گی جسے آپ لائک کریں گے, کامنٹ کریں گے اور شیئر کر دیں گے. بالکل جی, تو پوسٹ کو لائک کیجیے, کامنٹ کیجیے, شیئر کیجیے اور مجھے بتائیے آپ ہمارے ساتھ موجود ہیں, آپ ہمارے پروگرام کا حصہ ہے. بالکل جناب, میں نے آج آپ لوگوں سے سوال پوچھ لیا کہ آپ مجھے بتائیں کہ وہ کون سا ڈر ہے جو عورت کو خوبصورت بناتا ہے. ہاں ایسا بھی کہہ سکتے ہیں کہ مرد کو بھی خوبصورت بنا دے گا. وہ ڈر ہے نا, تو عورت ہو یا مرد دونوں ہی خوبصورت ہو جائیں گے. آپ مجھے بتائیے جلدی سے. اور اسی کے ساتھ ساتھ اگر آپ ڈی اسکن بیوٹی کریم کا یوز کرنے والے ہیں اور جناب ڈی اسکن بیوٹی پروڈکٹس اپنے قریبی جنرل اسٹورس پر اویلیبل کرانے والے ہیں, تو آپ نے کیا کرنا ہے, آپ نے جلدی سے نمبرز کو ذرا نوٹ کر لینا ہے جو نمبر میں ابھی آپ لوگوں کو بتانے لگی ہوں. نمبر کو جلدی سے جو ہے نا نوٹ کر لیجیے تاکہ آپ کے لیے آسانی ہو جائے, بس اپنے قریبی جنرل اسٹورس پر جائیں اور آپ کے ہاں ڈی اسکن بیوٹی کریم اور ڈی اسکن فیس واش ملنا چاہیے. تو جلدی جلدی سے ڈائل کیجیے 0332738 4309. بڑی 0312 5020 your number ahe 03125025907 bodi 312 5020 970. he numbers ahe je ke dial kare ta paanje karibi general store se d skin beauty cream ke available karaye sago ta bhalle ta duniya je kede bhi kone mein maujood aayo kithan bhi ta sanyo program ho do tha har jagah te ta d skin beauty cream ke available karaye sago ta bas in numbers te ta raabto kayo aur inke budhayo ta baba falani jagah te ڈی اسکن بیوٹی کریم کون تھی ملے وا اساں استعمال کرن چاہیوں تھا, برائے مہربانی اساں دے قریبی جنرل سٹور سے اویلیبل کرائے ونیو تو ہو اویلیبل کرائے چھڈیندا. تو ویسے بھی تاکہ خبر آئے تو ڈی اسکن بیوٹی کریم جی کائیں ہی بابا پوتل پروڈکٹ آئے پوتل سے مراد یا تو ہی صرف نہ صرف تاکہ پورے پاکستان میں ملندو باقی باہر جی ملکن میں بھی تاکہ ڈی اسکن بیوٹی کریم ملی سکے تھی, چھو تو ہی تو انٹرنیشنل پروڈکٹ آئے ائیں تمہاں جے لائے استعمال کرن جا ہور سارا ہے نہ جے لائے وجوہات موجود ہیں, تو تمہاں چھو استعمال کرنا چھو تو بابا ایڑو پروڈکٹ ہانی مارکیٹ میں اچھی ویو ہے تمہاں جے لائے بھی مارکیٹ میں اویلیبل ہے, جے کہ مانو یہ سوچن تھا تو بابا اساں مہنگا مہنگا پروڈکٹ افورڈ نہ تھا کرے سگو اسائیں جیب اساں کے اجازت کو نے دین دیا ہے, تو تمہاں ہانی ڈی اسکن بیوٹی پروڈکٹ جو یوز کرے سگو تھا جے کو تمہاں استعمال کرنا کا فورن بعد ہی تاں کے ریئلائز تھیندو تو بابا واقعی ہی ایڑا پروڈکٹ ہے جے کہ اسا ہمیشہ کا استعمال کرن چاہیو پیا, ائی اسا کے خبر نہیں کوئی گائیڈ نہ پیو کرے یا اسا کے کوئی بدھائے کون پے تو ڈی اسکن بیوٹی کریم بھی مارکیٹ میں اویلیبل ہے. چلو ہانی ماں تاں کے بتائے چلو ائی تاں ونیو ڈی اسکن بیوٹی کریم جو پرچیز کیو ڈی اسکن بیوٹی کریم کے یوز کرن سٹارٹ کیو, چاہے تاں مرد حضرات آیو چاہے تاں خواتین آیو. Shall I बिल्कुल जनाब, पोस्ट को जरा लाइक और शेयर करते रहिए और मुझे बताइए वो कौन सा डर है जो औरत को खूबसूरत बनाता है, मर्द को भी खूबसूरत बनाता है, हाँ जी दोनों को खूबसूरत बनाता है। और इसी के साथ साथ यहाँ पर हमारे साथ नज़ीर कोसो भाई ज्वाइन कर चुके हैं। वालेकुम अस्सलाम, बलूचिस्तान से आप हमें सुन रहे हैं। कहते हैं कि दर्द अपना हो तो खामोश रहो, क्योंकि दुनिया को दर्द बताने वाले अक्सर तमाशाई बढ़ा लेते हैं, हम दर्द नहीं। बिल्कुल आप सही कह रहे हैं। फरवाह हमारे साथ ही, वालेकुम अस्सलाम, गुड आफ्टरनून, हैव अ नाइस डे, आपकी तबीयत कैसी है? होप यू आर फाइन एंड वेरी नाइस। जी जी अल्हम्दुलिल्लाह काफी बेहतर हूँ, आप बताएं कैसी हैं? ठीक ठाक है। और बरकत रमादानी जमाली बलोच हमें सुन रहे हैं। जी आप भी हमें बलोचिस्तान से ज्वाइन कर चुके हैं, बहुत शुक्रिया आपका, बहुत शुक्रिया। और अबू हनीफ अल बलोची कहते हैं कि क्या तुम जानना चाहते हो कि मैंने तुमसे कितनी मोहब्बत की है? मैंने तुमसे मिले बगैर तुमसे मोहब्बत की है, मैंने तुम्हें छुए बगैर तुमसे मोहब्बत की है, मैंने तुम्हें देखे बगैर तुमसे मोहब्बत की है। क्या बात है भाई जान, बहुत बढ़िया हो गया ये तो। फरवा गुल हमें सुन रही है, आप ही अर्ज किया है, हम तो आज भी आपको याद करते हैं, तुम भूल गए, अच्छा तुम भूल भी गए, ये कमाल है। हाँ जी वाकई बहुत बड़ा कमाल है। और कहती रिक्वेस्ट है जोड़ा आसमान अंत ठंडायन बाय ममताज मोलाई डेडिकेटेड स्पेशली आप और तमाम लिसनर्स के नाम। चले मैं कोशिश करती हूँ आपकी पसंद का गाना सुनेंगे। और दिया हमारे साथ हैं, दिया क्या कहती है? दिया ने लिखा है, अस्सलाम वालेकुम डियर से सिद्रा मुस्कान, कैसी हैं आप? उम्मीद के अपने नाम की तरह हंसती मुस्कुराती होंगी। जी जी। और कहती हैं कि हम भी आ गए आपके शो में, प्लीज प्ले निगत नखरा छुना मकया डेडिकेटेड स्पेशली रिमशा उरूसा हिरा एंड डेविल। ओके ओके, अच्छा फहीम भाई हमें सुन रहे, कहते हैं कि नजर जी नजर के नजर न लगे कोई सुठो भी हिन कदर न लगे, तोखे डिठो आहे हिन नजर सां या हुन नजर हिन ही हुन में थोड़ो मां कंफ्यूज थी वेंदी आहियां। कहते हैं कि जे नजर सां तोखे नजर न लगे। अच्छा अच्छा, वालेकुम अस्सलाम, वालेकुम अस्सलाम, मौलाले सलामत। कहते अदा छा लाइन खुश आयो, सफा चाक स्लेट कल मस्ती डबी हाओ, असां भी अची वयासीं प्रोग्राम ते लाजवाब आहे हमेशा जीअं अवां वांगे। थैंक यू सो मच प्यारा सोहणा भाव। पोस्ट के लाइक और शेयर गुलाम कैसर हमारे साथ ही, वालेकुम अस्सलाम, कहते हैं वेलकम जी, आपको भी वेलकम कहते हैं। रशीद खोसो भाई हमें सुन रहे हैं, हैदराबाद से आप हमारा प्रोग्राम सुनते हैं, थैंक यू। मुख्तियार अली लाशारी हमारे प्रोग्राम में मौजूद हैं, वालेकुम अस्सलाम, मैं ठीक हूँ जी, आप बताएं कैसे हैं। और फरवा कहती हैं लाइक और शेयर कर दिया आपका प्रोग्राम, बहुत शुक्रिया। फहीम भाई आपने भी कर दिया, बहुत शुक्रिया। अब्दुल रजाक भाई हमारे साथ हैं, हली पोटो स्टाफ खान तमाम से प्रोग्राम बुध पाया, थैंक यू जी, थैंक यू। मोहम्मद राशिद अमान हमारे साथ ही, सिस्टर सिद्रा मुस्कान खुश रहे आमीन, आपका प्रोग्राम आपके प्रोग्राम का इंतजार रहता है, बहुत शुक्रिया जी। ये आपकी मोहब्बतें होती बस इस काबिल हमें समझ लेते हैं, वरना ना चीज इस काबिल कहा। ऐसे नारबानी कहती हैं अस्सलाम वालेकुम मौलाले सलामत, ओ माय फेवरेट आरजी मैडम मुस्कान जी, कैसियां वेलकम कहते हैं दिल से, आपको गुर्दों से वेलकम कहते हैं। हजार भाई भी आ चुके हैं, वालेकुम अस्सलाम हजार भाई। और ऐसे ही आप सब लोग पोस्ट को जरा लाइक और शेयर करते रहिए। यहाँ पर टाइम हुआ है जरा हम जाएंगे जी शॉर्ट कमर्शियल ब्रेक की जानिब, और शॉर्ट कमर्शियल ब्रेक पर जाएंगे, आप जरा पोस्ट को लाइक और शेयर कीजिए और मुझे ना ये बताइए डी स्किन ब्यूटी क्रीम का इस्तेमाल किस किसने किया और डी स्किन ब्यूटी क्रीम कहाँ कहाँ पर अवेलेबल हो चुकी है, डी स्किन ब्यूटी क्रीम आप इस्तेमाल करने वाले हैं या फिर नहीं, ये भी मुझे बताइए और टॉपिक को फॉलो करते जाइए। मैं जरा यूं जाकर यूं वापस आती हूँ, सो स्टे ट्यून, स्टे कनेक्टेड एंड कीप लिसनिंग व्हाइटिश एंड डी स्किन ब्यूटी शो स्पॉन्सर्ड बाय डी स्किन ब्यूटी प्रोडक्ट, जो कि आप इस्तेमाल करेंगे और खूबसूरत हो जाएंगे।
1: It's 1:30 PM. This time check is brought to you by
2: अगर खूबसूरती चाहिए

0: खूबसूरतीअ जो असल राज़ सिर्फ डी स्किन ब्यूटी क्रीम। हिन में मौजूद विटामिन ई बीड्स ऐं जदीद माइक्रो बीड्स फार्मूलो अव्हां जी स्किन खे बणाए निखरी ऐं चमकदार सिर्फ 2 ॾींहनि में। डार्क स्पॉट्स खे करे खत्म ऐं ॾिए कुदरती असली ग्लो। डी स्किन ब्यूटी क्रीम, असली ग्लो हर ॾींहं जो शो। अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।
1: दुनिया के ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है। सिर्फ 2 मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है, और बदकिस्मती से हमारा मुल्क भी इन 2 ममालिक में शामिल है। अब जिम्मेदारी हम सब की है, हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के 2 कतरे लाजमी पिलवाएं। पोलियो मतलब मुस्तकिल माजूरी।
2: हर बार जा नंढड़ा कदम एक नई दुनिया डा वधन था, पर पोलियो इन्हन कदमन के रोके भी सके थो। इन्हीं करे जड़े भी पोलियो मुहिम दौरान पोलियो वर्करन जी दस्तक थे त दर खोलियो ऐं पंहिंजे बारन के पोलियो खां बचाव जा 2 कतरा जरूर पियारियो, छो त ये कतरा बारन में मुदाफ़ती ताकत के वधाइन था ऐं इन्हन जे ख्वाबन के उडाम ॾियनि था। पोलियो मतलब जिंदगी भर जी माज़ूरी।
3: हर माशूम वरकोटी वरकोटी कदमुना दयो नवी दुनिया पलोर रवानवी। خدا پولیو رنز دا قدمونو درولے ہمشی نو پدی وجہ دا پولیو دا ہر مهم پا محال دا پولیو ٹیم دا دروازی ٹکولو جواب ورکوی، او خپل ماشومانو تا دا پولیو دا مخنیوی 2 ساسکی ورکول ماہی روی، زکا چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی تا کز زیادوی او دا حغی دا خوبون والوت وزر مومی. پولیو یعنی مستقل مازوری۔
4: ارشاد آٹوز ایں ہونڈا شوروم مہراپر، ہونڈا موٹر سائیکل جو پر اعتماد ایں با اختیار ادارو۔ ارشاد آٹوز ایں ہونڈا شوروم مہراپر نئین موٹر سائیکل جی سیل کمپنی جے مقرر کر ریٹ تے دستیاب ہے۔ سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے۔ ہونڈا کمپنی جا تمام جینوئن اسپیئر پارٹس خصوصی رعایت تے موجود۔ ارشاد آٹوز تے پینجی ہونڈا موٹر سائیکل جی کرایو ٹریننگ کمپیوٹرائز جیپنیز ٹیسٹنگ مشین ذریعے جن میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر۔ فیول ایڈجسٹمنٹ، آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی۔ ہانڈا جے کوالیفائیڈ ٹیکنیشن جی زیر نگرانی۔ ارشاد آٹوز ہالانی روڈ مہراپر، رابطے جے لائے 0320180003۔
0: زندگی گزاریو اعتماد سان، قرآن کے سمجھی بدھندا رہو۔ ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے۔ محراب پور ایں بھرپاسے جی عوام لائے خوش خبری، پیٹرول جے خرچ مان جان چھڈایو ایں روز جے خرچ کھاں بچو۔ اے ون آٹوز پرانی سندھ بینک بلڈنگ محراب پور تا سپر اسٹار الیکٹرک بائیک خرید کریو۔ اسپیئر پارٹس ایں ماہر مکینک جی سہولت پن موجود آہے۔ ان ساں گڈ سندھ شادی ہال ساں گڈو گڈ اے ون آٹوز تھری روڈ محراب پور میں برانچ 2 تے میٹرو الیکٹرک بائیک، الیکٹرک رکشا، پیٹرول لوڈر، رکشا ایں سی این جی رکشا پن دستیاب آہن۔ رابطے لائے ملک خوشی محمد 0302-3295894 ایں فیس محمد پہیار 0300-311-8956۔ اے ون آٹوز مہراپور نالو آہے اعتماد جو۔
4: عاشق ہونڈا شوروم مہراپور، ایٹلس ہونڈا موٹر سائیکل جو پر اعتماد ایں با اختیار 3S ڈیلر عاشق ہونڈا موٹرز مہراپور، جتے نئی موٹر سائیکل جی سیل کمپنی جے مقرر کر ریٹ تے دستیاب ہے۔ سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے۔ ہونڈا کمپنی جا تمام جینوئن اسپیئر پارٹس خصوصی رعایت تے موجود۔ عاشق ہونڈا موٹرز تے پہنجے ہونڈا موٹر سائیکل جی ٹیوننگ کرایو کمپیوٹرائز جیپنی اسٹیچنگ مشین جے ذریعے جن میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر۔ فیول ایڈجسٹمنٹ، آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی۔ ہونڈا جے کوالیفائیڈ ٹیکنیشن جے زیر نگرانی۔ عاشق ہونڈا موٹرز، ایڈریس انڈس بائی پاس نزد रेलवे लाइन मेहरापुर राप्ती जिलाई आसिम हुसैन आराई 0307-359-2120।
5: खुशखबरी जर्मन होम्योपैथिक क्लिनिक सामू वधन बोटा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एम ए डी एच एम एस सिंध आर एच एम पी इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर ए सोम

0: It's 3 p.m. This time check is brought to you by
1: White-ish Beauty Cream Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: ईरान के तबाह करणो आहे मैशियत सख़्त मुतासिर करणी आहे या कंहिं मुआहिदे ताईं पहुचणो आहे मामले ते जल्द वॾो फ़ैसिलो करण वारो आहियां. अमेरिकी सदर डोनाल्ड ट्रम्प ईरान बाबति चयो अमेरिकी टीवी खे ॾिनल इंटरव्यू में सदर डोनाल्ड ट्रम्प चयो आहे त ईरान जंग बाबति फ़ैसिलाइती मरहले ते पहुची वियो आहियां. ईंदड़ ॾींहं में विचोभर में वॾियूं तब्दीलियूं बि ॾिसण वटां मिली सघनि थियूं. गॾियल क़ौमनि जे इजलास दौरान ईरानी सदर मसूद पज़ेशियान सां बि मुलाक़ात थी सघे थी. अमेरिका नओं हमलो कयो त जवाब पहिरें खां वधीक खतरनाक हथियारनि सां ॾिनो वेंदो. ईरानी फ़ौज ख़बरदार करे छॾियो. पासदारनि इनकलाब जे तर्जुबान हुसैन चयो आहे त अमेरिका नओं हमलो कयो त ईरान बि नवां हथियार इस्तेमाल कंदो. अमेरिकी अॾनि सां गॾु अहिड़नि हंधनि खे बि निशानो बणाईंदासीं जिन खे अञा ताईं निशानो
4: नाहे. तो जिस तरह पिछली दफ़ा बात हुई थी कि कोई ऐसी चीज़ नहीं है जहां पे इस दफ़ा हम कमी छोड़ेंगे. लेकिन अगर किसी भी सूरत में वो करेंगे तो इस्लामाबाद हाई कोर्ट का ऑर्डर मौजूद है और उसके ऊपर मनवान अमल हुकूमत कराएगी. उसके अलावा हुकूमत का अपना फर्ज भी यही है जो इस्लामाबाद हाई कोर्ट ने कहा है, उसमें किसी किस्म की कोई कमी पेशी नहीं होगी. मैं एक चीज कहूंगा, खुदा रहा इस सारी अपनी सियासत से निकलें और आप जिस अप्रोच के ऊपर जा रहे हैं उससे अपना और अपने लोगों का नुकसान ना करें.
5: वंस फॉर ऑल कोई ना कोई चीज करेंगे, बार बार अफोर्ड नहीं कर सकते.
3: इस्लामाबाद ते कंहिंखे बि चढ़ाई करण न ॾींदासीं. हिन भेरे वंस फॉर ऑल थींदो. केवीके जूं हालतूं सभिनी जे साम्हूं आहिनि. पीटीआई वटि अञा बि वक़्तु आहे. बंद घिटी तरफ़ न वञे वफ़ाक़ी घरू वज़ीर मोहसिन नक़वी ख़बरदार करे छॾियो. लाहौर मीडिया सां ॻाल्हाईंदे मोहसिन नक़वी चयो आहे त लांग मार्च थियो त हाईकोर्ट जे फ़ैसिले ते रूह मूजिब अमल कयो वेंदो. हिन भेरे ईअं न थींदो. पीटीआई वारा अचनि ऐं मुल्क 10 या 20 ॾींहं बंदि थी वञे. हिन भेरे मुस्तक़िल हल कढियो वेंदो. अफ़गानिस्तान सां लाॻापा दहशतगर्दनि खे रोकण ताईं मामूल ते न ईंदा. आर्मी मार्केट जे हिसाब सां तेल महांगो थियो आहे. हालतूं बरक़रार रहियूं त 1000 रुपए में बि लीटर पेट्रोल न मिलंदो. पीटीआई बानी जूं टई भेनरूं लाहौर में नज़रबंद. अलीमा ख़ान खां पोइ उज़मा ऐं नोरीन नियाज़ीअ खे बि नज़रबंद करे कोर लखपत जेल मुंतकिल कयो वियो. डीसी लाहौर जो चवणु आहे त पुलिस जी सिफ़ारिश ते 3MPO तहत ॿिन्ही भेनरुनि खे 30 ॾींहनि लाइ कोर लखपत जेल मुंतकिल कयो वियो. गुज़िरियल ॾींहुं अलीमा ख़ान खे बि नज़रबंद कयो वियो हो.
6: नए सुबों वाला मामला जितनी तेजी से आगे बढ़ रहा है वो मेरा ख्याल है कि हम इमेजिन भी नहीं कर सकते. और जिस तरह प्रैक्टिकली पब्लिक साथ आ रही है और चाहे वो चैम्बर्स हैं, चाहे वो ट्रेडर्स हैं, चाहे चैम्बर्स हैं, चाहे ट्रेडर्स हैं, चाहे किसान हैं, तकरीबन हर बंदा किसी न किसी तरीके से अपना रोल प्ले कर रहा है. और आप देखिएगा इंशाल्लाह ताला, मैं तो बड़ा पूरी उम्मीद हूँ कि अल्लाह ताला ने चाह तो ये इंशाल्लाह बड़ा पूरी उम्मीद हूँ कि अगर अल्लाह ताला ने चाह और अगर पब्लिक की मर्जी हुई तो सूबे जरूर बनेंगे. और इस बाद में कि सूबों वाली जो तहरीक है वो ठंडी है या गर्म है, मेरा ख्याल है बहुत तेजी से चल रही है.
3: घरू वज़ीर मोहसिन नक़वी नवनि सूबनि वारी होद ते क़ाइम. लाहौर में प्रेस कॉन्फ्रेंस कंदे मोहसिन नक़वी चयो आहे त नवनि सूबनि वारो मामिलो असांजी सोच खां वधीक तेज़ीअ सां अॻिते वधी रहियो आहे. अलाह चाहियो ऐं आवाम जी ख़्वाहिश हूंदी त नवां सूबा ज़रूरु ठहंदा. सूबनि वारो मामिलो थधे या गरम खां घणो अॻिते आहे. वॾे वज़ीर सिंध में पोलियो मुहिम जो इफ़्तिताह करे छॾियो. अॼु खां शुरू थियल पोलियो मुहिम 27 सेप्टेम्बर ताईं जारी रहंदी. 25 लख खां वधीक ॿारनि खे पोलियो खां बचाव वारा फुड़ा पीआरिया वेंदा. افتتاحی تقریب کے خطاب کندے وڑے وزیر سید مراد علی شاہ چھو آئے تو سموری دنیا جی ہاں پاکستان ماں بھی پولیو ختم کیا ویسے پولیو مہم میں کوتاہی کندڑ خلاف سخت کاروائی کی ویسی عالم سگورا پولیو مہم کامیاب کرنے لائے کردار ادا کر کراچی میں منشیات وکرو کندڑ منشیات چھڑے ڈنی پانی وکرو کرن شروع کیا ہے ہیروئن وکرو کندڑ پکڑی پون تھا پانی وکرو کندڑ سینیٹر تھی ونجن تھا کراچی میں تقریب کے خطاب کندے وفاقی وزیر مصطفیٰ قمر جو جن کے ہاتھ میں پانی فراہم کرنا ہے وہ ٹینکر ہلائے رہا ہے ہاں بھی بارن کے کتن کے چک کا نتھا بچائے سکو جن مہنگا کاروبار اربے روپے جو ہے وہ مان کے پانی کھین فراہم کندا موجودہ نظام تحت پاکستان نہ تو ہلی سکے پیٹرولیم ڈیو خلاف جماعت نکتل ٹرین مارچ سکھر پہنچی ویو مختلف شہروں میں گزرن دوران ٹرین مارچ جو شاندار آدر بھاؤ کیا ویو سکھر میں میڈیا سے گالائیں جماعت اسلامی کے امیر حافظ نعیم ہے تو مارچ جو پہرو مرحلوں کامیابی سے مکمل کیا ہے حکمرانوں کے لیے واپس وٹنی پوندی
2: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
7: असली चीजां चारों मसालों की सुनियाण पर ट्रेडमार्क नंबर 34 2000 डीसी करे खरीद कंदा जी जान चारों मसालो ढोरे जो हाजमो दुरुस्त जी जान चारों मसालो ढोरे सेहतमंद जी जान चारों मसालो जी जान चारों मसालो हर वेझे पंसार स्टोर आई जानवरन जे डॉक्टर खां नालो वठी खरीद करियो
8: दुनिया के ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है صرف دو ملک رہتے ہیں جہاں یہ وائرس ابھی تک بچوں کا محفوظ مستقبل چھین رہا ہے اور بدقسمتی سے ہمارا ملک بھی ان دو ممالک میں شامل ہے اب ذمہ داری ہم سب کی ہے ہر مہم کے دوران اپنے بچوں کو پولیو سے بچاؤ کے دو قطرے لازمی پلوائیں پولیو مطلب مستقل معذوری
9: ہر نظر آپ کی خوبصورتی پر ٹھہر جائے اور یہ ہے میری خوبصورتی کا راز ملک رائز بیوٹی کریم صرف 3 دن میں جلد کو نکھارے اور رنگت کو روشن کرے داغ دھبے جھریاں اور کیل مہاسے فوراً کم کرے استعمال کا آسان طریقہ رات کو ملک رائز بیوٹی سوپ سے چہرہ دھوئیں پھر ملک رائز بیوٹی کریم چہرے اور گردن پر لگائیں نتائج دیکھیں صرف 3 دن میں ایکنی کے لیے ملک رائز ایکنی کریم استعمال کریں دستیاب پروڈکٹس ملک رائز بیوٹی کریم ملک رائز بیوٹی سوپ ملک رائز ایکنی کریم ہر اچھے کاسمیٹک جرنل اسٹور سے نام لے کر خریدیں مزید معلومات کے لیے ملک ظفر اقبال اینڈ ایم صدیق شاہی بازار مہراب پور 03000 3105109 03000 3105109
7: ارشاد آٹوز آئیں ہونڈا شوروم مہراب پور ہونڈا موٹر سائیکل جو پر اعتماد با اختیار ادارو ارشاد آٹوز ہونڈا شو روم مہراب پور نئی موٹر سائیکل جی سیل کمپنی جی مقرر کر ریٹ تے دستیاب ہے سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے ہونڈا کمپنی جا تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود ارشاد آٹوز تے پینجی ہونڈا موٹر سائیکل جی کرایو ٹریننگ کمپیوٹرائز جیپنیز ٹیسٹنگ مشین ذریعے جن میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر فیول ایڈجسٹمنٹ آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی ہانڈا جے کوالیفائیڈ ٹیکنیشین جی زیر نگرانی ارشاد آٹوز ہالانی روڈ مہراب پور رابطے دلائے 03201800003
10: خوشخبری اپنی جلد کو دے نئی تازگی چمک اور خوبصورتی ہائڈرا فیشل کے ساتھ اب فکر چھوڑیے آپ کے شہر مہراب پور میں روشن اسکن الرجی اینڈ لیزر کلینک لے کر آیا ہے گہری صفائی اور فوری گلو جلد کو نرم اور ہائیڈریٹ کرے سن ڈیمیج اور رنگت بہتر بنانے میں مددگار فیشل ریجوینیشن صاف تر و تازگی اور جوان نظر آنے والی جلد جدید ٹیکنالوجی کے ساتھ محفوظ اور مؤثر اسکن کیئر نوٹ خواتین اسٹاف کی نگرانی میں کی جاتی ہے آج ہی اپنی اپوائنٹمنٹ بک کروائیں پتا روشن اسکن الرجی اینڈ لیزر کلینک نزد ریلوے فاٹک اکسا مسجد تھری روڈ مہراب پر 03000338569

0: It's 4 p.m. This time check is brought to you by
1: D Skin Beauty Cream. Asli Glow Har Diya Josho. A product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: मुलाकात की सगे थी अमेरिका नओं हमलो कयो त जवाब पहिरीं खां वधीक खतरनाक हथियारनि सां ॾिनो वेंदो ईरानी फ़ौज ख़बरदार करे छॾियो पासदार इनकलाब जे तर्जुमान हुसैन चयो आहे त अमेरिका नओं हमलो कयो त ईरान में नवां हथियार इस्तेमाल कंदो अमेरिकी अॾनि सां गॾु अहिड़नि हंधनि खे बि निशानो बणाईंदासीं जिन खे अञा ताईं निशानो नाहे बणायो
4: तो जिस तरह पिछली दफा बात हुई थी कि कोई ऐसी चीज नहीं है जहां पे इस दफा हम कमी छोड़ेंगे या कोई लूप होल है जो छोड़ेंगे उनकी लीडरशिप में मेजोरिटी लोग जो है वो लॉन्ग मार्च नहीं करना चाहते लेकिन अगर किसी भी सूरत में वो करेंगे तो इस्लामाबाद हाई कोर्ट का ऑर्डर मौजूद है और उसके ऊपर मनोन अमल हुकूमत कराएगी उसके अलावा हुकूमत का अपना फर्ज भी यही है जो इस्लामाबाद हाई कोर्ट ने कहा है उसमें किसी किस्म की कोई कमी पेशी नहीं होगी मैं एक चीज कहूंगा खुदारा इस सारी अपनी सियासत से निकलें और आप जिस अप्रोच के ऊपर जा रहे हैं उससे अपना और अपने लोगों का नुकसान ना करें
5: इस दफा वंस फॉर ऑल को ना कोई चीज करेंगे ये बार बार अफोर्ड नहीं कर सकते
3: इस्लामाबाद ते कंहिंखे बि चढ़ाई करण न ॾींदासीं हिन भेरे वन फॉर ऑल थींदो केपीके जूं हालतूं सभिनी जे साम्हूं आहिनि पीटीआई वटि अञा बि वक़्तु आहे बंदगीती तरफ़ न वञे वफ़ाक़ी घरू वज़ीर मोहसिन नक़वी ख़बरदार करे छॾियो लाहौर में मीडिया सां ॻाल्हाईंदे मोहसिन नक़वी चयो त लॉन्ग मार्च थियो त हाई कोर्ट जे फ़ैसिले ते रूह मूजिबि अमल कयो वेंदो हिन भेरे ईअं न थींदो त पीटीआई वारा अचनि ऐं मुल्क 10 या 20 ॾींहनि ते बंदि थी वञे हिन भेरे मुस्तक़िल हल कढियो वेंदो अफ़गानिस्तान सां लाॻापा दहशतगर्दनि खे रोकण ताईं मामूल ते न ईंदा आलमी मार्केट जे हिसाब सां तेल महांगो थींदो आहे हालतूं बरक़रार रहियूं त 1000 रुपए में बि लीटर पेट्रोल न मिलंदो पीटीआई बानी जूं टे भेनरूं लाहौर में नज़रबंद अलीमा ख़ान खां पोइ उज़मा ऐं नौरीन न्याज खे बि नज़रबंद करे लखपत जेल मुंतकिल कयो वियो डीसी लाहौर जो चवण आहे त पुलिस जी सिफ़ारिश ते 3 MPO तहत ॿई भेनरुनि खे 30 ॾींहनि लाइ कोर्ट लखपत जेल मुंतकिल कयो वियो गुज़िरियल ॾींहुं अलीमा ख़ान खे बि नज़रबंद कयो वियो हो
6: इंशाल्लाह ताला नए सुबुह वाला मामला जितनी तेज़ी से आगे बढ़ रहा है वो मेरा ख्याल है कि हम इमेजिन भी नहीं कर सकते और जिस तरह प्रैक्टिकली पब्लिक साथ आ रही है और चाहे वो चैम्बर्स हैं चाहे वो ट्रेडर्स हैं चाहे चैम्बर्स हैं चाहे ट्रेडर्स हैं चाहे किसान हैं तकरीबन हर बंदा किसी न किसी तरीके से अपना रोल प्ले कर रहा है और आप देखिएगा इंशाल्लाह ताला मैं तो बड़ा पूरी उम्मीद हूँ कि अल्लाह ताला ने चाह तो ये इंशाल्लाह बड़ा पूरी उम्मीद हूँ कि अगर अल्लाह ताला ने चाह और अगर पब्लिक की मर्जी हुई तो सूबे जरूर बनेंगे और इस बाद में के सूबों वाली जो तहरीक है वो ठंडी है या गर्म है बहुत तेजी
3: घरू वज़ीर मोहसिन नक़वी नवनि सूबनि वारो होर्ड ते क़ाइम लाहौर में प्रेस कॉन्फ्रेंस कंदे मोहसिन नक़वी चयो आहे त नवनि सूबनि वारो मामिलो असांजी सोच खां वधीक तेज़ीअ सां अॻिते वधी रहियो आहे अलाह चाहियो ऐं आवाम जी ख़्वाहिश हूंदी त नवां सूबा ज़रूर रहंदा सूबनि वारो मामिलो थधे या गरम खां घणो अॻिते आहे वरी वज़ीर सिंध में पोलियो मुहिम जो इफ़्तिताह करे छॾियो अॼु खां शुरू थियल पोलियो मुहिम 27 सेप्टेम्बर ताईं जारी रहंदी 25 लख खां वधीक ॿारनि खे पोलियो खां बचाव वारा फुड़ा पीआरिया वेंदा इफ़्तिताही तकरीब खे ख़िताब कंदे वॾे वज़ीर मुराद अली शाह चयो आहे त समूरी दुनिया जीअं पाकिस्तान मां बि पोलियो मुहिम ख़तम कयो वेंदो पोलियो मुहिम में कोताही कंदड़ ख़िलाफ़ सख़्त कार्रवाई कई वेंदी आलम सगोरा पोलियो मुहिम कामयाब करण लाइ किरदार अदा कनि मनशात विकरो कंदड़ मनशात छॾे पाणी विकरो करणु शुरू कयो आहे हीरोइन विकिणींदड़ पकड़िजी पवनि था पाणी विकरो कंदड़ सेनेटर बणिजी वञनि था कराची में तकरीब खे ख़िताब कंदे वफ़ाक़ी वज़ीर मुस्तफ़ा कमाल चयो आहे त जंहिंजे हथ में पाणी फराहम करणु आहे उहे ई टैंकर हलाए रहिया आहिनि हाणे बि ॿारनि खे कुतनि जे चक खां नथा बचाए सघूं जन माण्हुनि जो कारोबार 80 रुपयनि जो आहे उहे माण्हू पाणी कीअं फराहम कंदा मौजूदा निज़ाम तहत पाकिस्तान नथो हली सघे پیٹرولیم لیوی خلاف جماعت اسلامی جو کراچی خان اکتر ٹرین مار سکھر پہنچی ویو مختلف شہرن میں گزرن دوران ٹرین مار جو شاندار آدر بھاؤ سکھر میں میڈیا سے گالیں گے جماعت اسلامی کے امیر حافظ نے ہی ہے تو مار جو پہ مرحلہ کامیابی سے مکمل کیا ہے حکمرانوں کے لیوی واپس وٹنی پوندی بلوچستان کے پنگور والے علاقے میں فورسز جو آپریشن ہندوستانی فتنے جا چار دہشت گرد مارج ویا سیکورٹی ذریعے موجود پنگور کے بن علاقوں میں گجی تلا آپریشن کیا ہو فورسز کے آپریشن دوران ہندوستانی فتنے کے چار دہشت گردن کے ذہنوں بیڑو کیا ہو ہتھیارت کیا گیا سندھ کے مکرو علاقے میں بن عورتن سمیت چار جنا قتل گھوٹھی برساں بھائی ٹے کار الزام ہیٹ خفی کے قتل کرے چڈیو محمد پور میں جوابدار وقار ماچی 16 سالن کی خفی حفیظہ کے کوڑندہ وار کرے قتل کر شکارپور میں کالج روڈ تے ہتھیار بندن نوجوان سمر علی جسکانی کے قتل کر اعزاز سنجرانی زخمی بنگو بہن فرساں گوٹ وستڑوں میں بارن جی گال سان سولنگی برادری کے بن دھرین میں جھیڑو لٹن لگن سبب نوجوان جلال سولنگی قتل نوشیرو فیروز میں فوجی اسٹیشن ویجو گوٹ دریا خان میں جوابدار زال کے قتل کرن بعد پان تے فائر کرے چڈیو جوابدار شفیق راج پر زال نواب زادی کے قتل کرن بعد پان تے بھی فائر کرے چڈیو زخمی حالت میں اسپتال منتقل سندھ ہائی کورٹ سرکٹ بینچ سکھر میں گھوٹی کی فہمیدہ پتافی کیس کی بدلی تھی آئی جی سندھ گھرو سیکرٹری پیش نہ تھے عدالت پولیس کے ناری جی باجے بلائے بن ہفتن کی مہلت لے چڑی بدلی دوران ایڈیشنل آئی جی ڈی آئی جی سکھر ناصر آفتاب پٹھان ایس ایس پی گھوٹی اے ایس پی سکھر بیا پیش کیا ایڈیشنل آئی جی رپورٹ جمع کرائیں چھو تو ناری کے بازیاب کرانے لائے کوششوں جاری ہیں باسک سردار خان کمیٹی جوڑی پوچھا گاچھا کئی وئی ہے واپاری میر رضا کے ملازم جا پولیس سے سنگین الزام کمیشن میر رضا کے دوست ملازم بزنس پارٹنرز ڈی جی ہیلتھ جا بیان قلم بند کرے ورتا میر رضا کے دوست کمیشن کے بدایا تو میر رضا سے کاروبار بابت 20 لکھن کی ضرورت تے گالوں تھی ہوئی میر رضا کے ملازم قاسم عدالتی کمیشن کے بدایا تو پولیس میر رضا کے گھر وارن سے نہ ملن احتجاج میں شامل نہ کرنے جو چیو پولیس کاغذی کاروائی کا سوائے مکھا فون وتی کنکوٹ برساں ہتھیار بندن کی فائرنگ ریٹائرڈ ہیڈ کانسٹیبل ظفر سنجرانی قتل پولیس موجود سال پہرے انڈس ہائی وے مقابلے میں بنگوار برادری جا ٹے ڈواری مارجی ویا ہوا پلانت میں بنگوار برادری کے ہتھیار بندن ریٹائرڈ پولیس اہلکار ظفر سنجرانی کے قتل کیا ہے جوابدارن کے گرفتار کیا ویسے کراچی یونیورسٹی کے پروفیسر عارف ساقی تے تشدد نمکن وارو معاملو حل تھی ویو جوابدار کنین شاہ پروفیسر عارف ساقی وچ میں ٹھا تھی ویو وکیل جو چون ہے تو کنین شاہ کی ضمانت والی درخواست تے پروفیسر عارف ساقی پارا این او سی جمع کرائی وئی بنی دھرین پارا صلاح نامو بھی جمع کرایا ویسے واسا ملازمن جو 18 مہینن کا پگاروں پینشن نہ ملنے خلاف احتجاج مظاہرین چھو تو احتجاج بعد 20 مہینن بدران رگو 2 مہینن جو پگاروں ڈنوں ویئیں سی او بے آفیسر 8 مہینے لکھیں روپیہ پگاروں مرائتوں وٹھی رہا ہے پر اساں کے حق نہ ملے تو پگاروں پینشن جاری کرے پریشانی ختم کی ہے آباد کے گوٹ نگر خان گروہی واسی ٹی پٹر نوری آباد برساں گم وارسن کے اگوا جو شک روے نے ملازم اعزاز گروہی ہیں سندس پٹر شفاق گروہی کراچی کا واپس چیندے نوری آباد وٹاں گم تھیا وارسن وجو گوبین سان آخری بھیرو نوری آباد وٹ رابطو دیو ڈی آئی جی حیدرآباد نوٹس وٹے
2: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز

0: सोनी अज त ॾाढी ख़ुशि थी लॻे।
1: हा साईं, ॻाल्हि बि अहिड़ी आहे।
0: भला मूंखे बि ॿुधाए कहिड़ी
1: चाची ख़ुशहाली जो आहे।
0: छा छा?
1: उहे पंहिंजे ढोरनि खे जी जान सखर चारो मसालो पिया खाराइनि। हीअ चारो ढोरनि जो हाज़मो दुरुस्त करे थो, ढोर सिहतमंद थियनि था, गोश्त सां गॾो गॾु खीर बि वधे थो।
0: वाह सोनी वाह, वाह जी ॻाल्हि ॿुधाई। पर किथे मिलंदो इहो जी जान सखर चारो मसालो?
1: साईं रेडीअ ते था ॿुधाइनि, ॿुध ऐं अची वठी अच।
0: मां हाणे ई थो वञा त जीअं असीं बि खीर वधायूं ऐं नोट कमायूं।
1: हा साईं हा।
2: जी जान चारो मसालो हर वेझे पंसार स्टोर ऐं जानवरनि जे डॉक्टर खां नालो वठी ख़रीद करियो।
3: धर्माशुम वरकोटी वरकोटी कदमुना दयो निवी दुनिया पलोर रवानवी خود پولیو رنز دا کدمونو درولی همشی نو پدی وجہ دا پولیو دا هر مهم پا محال دا پولیو ٹیم دا دروازی ٹکولو جواب ورکوی او خپل ماشومانو تا دا پولیو دا مخنیوی دو ساسکی ورکول ماهی روی زکا چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی تا کز زیادوی او دا حقی دا خوبونو الوت وزری مومی پولیو یعنی مستقل مازوری
4: خوبصورتی کا اصل راز صرف دی سکن بیوٹی کریم اس میں موجود وائٹمن ای بیڈز اور جدید مائکرو بیڈز فارمولا کو بنائے نکھری اور چمکدار صرف دو دن میں ڈارک اسپاٹس کو کٹ اور دے قدرتی اصلی گلو دی سکن بیوٹی کریم اصلی گلو ہر دن کا شو
5: خوشخبری جرمن ہومیوپیتھی کلینک ساموں ودن بوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ میں راپر کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم بی اسلام آباد ہومیوپیتھی کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعے چھنچھر آچر سوم

0: चाहे चैंबर्स हैं, चाहे ट्रेडर्स हैं, चाहे किसान हैं, तकरीबन हर बंदा किसी न किसी तरीके से अपना रोल प्ले कर रहा है। और आप देखिएगा इंशाल्लाह ताला, मैं तो बड़ा पूरी उम्मीद हूँ कि अल्लाह ताला ने चाह तो ये इंशाल्लाह बड़ा पूरी उम्मीद हूँ कि अगर अल्लाह ताला ने चाह और अगर पब्लिक की मर्जी हुई तो सूबे जरूर बनेंगे। और इस बात में कि सूबों वाली जो तहरीक है वो ठंडी है या गर्म है, मेरा ख्याल है बहुत तेजी से चल रही है।
1: घरो वजीर मोहसिन नकवी नवन सूबन वारो होड ते कायम लाहौर में प्रेस कॉन्फ्रेंस कंदे मोहसिन नकवी चयो आहे त नवन सूबन वारो मामलो असांजी सोच खां वधीक तेज़ी सां अॻिते वधी रहियो आहे। अलाह चाहे अवाम जी ख़्वाहिश हूंदी त नवा सूबा ज़रूर ठहंदा, सूबन वारो मामलो थदे या गरम खां घणो अॻिते आहे। वरी वज़ीर सिंध में पोलियो मुहिम जो इफ़्तिताह करे छॾियो। अॼु खां शुरू थियल पोलियो मुहिम 27 सितंबर ताईं जारी रहंदी। 25 लख खां वधीक ॿारनि खे पोलियो खां बचाव वारा फुड़ा पीआरिया वेंदा। इफ़्तिताही तकरीब ते ख़िताब कंदे वॾे वज़ीर मुराद अली शाह चयो आहे त समूरी दुनिया जीअं पाकिस्तान मां बि पोलियो मुहिम ख़तम कयो वेंदो। पोलियो मुहिम में कोताही कंदड़ ख़िलाफ़ सख़्त कार्रवाई कई वेंदी। आलम सगोरा पोलियो मुहिम कामयाब करण लाइ किरदार अदा कनि। मनशात विकरो कंदड़ मनशात छॾे पाणी विकरो करण शुरू कयो आहे। हीरोइन विकणंदड़ पकड़िजी पवनि था, पाणी विकरो कंदड़ सेनेटर बणजी वञनि था। कराची में तकरीब खे ख़िताब कंदे वफ़ाक़ी वज़ीर मुस्तफ़ा कमाल चयो आहे त जंहिंजे हथ में पाणी फराहम करण आहे उहे ई टैंकर हलाए रहिया आहिनि। हाणे बि ॿारनि खे कुतनि जे चक खां नथा बचाए सघूं। जन माण्हुनि जो कारोबार अरबे रुपयनि जो आहे, उहे माण्हू पाणी कीअं फराहम कंदा? मौजूदा निज़ाम तहत पाकिस्तान नथो हली सघे। पेट्रोलियम लेवी ख़िलाफ़ जमायत इस्लामी जो कराची खां निकतल ट्रेन मार्च सखर पहुची वियो। मुख़्तलिफ़ शहरनि मां गुज़रण दौरान ट्रेन मार्च जो शानदार आदर भाव। सखर में मीडिया सां ॻाल्हाईंदे जमायत इस्लामी जे अमीर हाफिज़ नईम चयो आहे त मार्च जो पहिरियों मरहलो कामयाबी सां मुकमल कयो आहे। हुकुमराननि खे लेवी वापसि वठणी पवंदी। बलोचिस्तान जे पंजगोर वारे इलाइक़े में फोर्सिस जो ऑपरेशन हिंदुस्तानी फितने जा 4 दहशतगर्द मारिजी विया। सिक्योरिटी ज़रियन मौजूदु पंजगोर जे ॿिनि इलाइक़नि में ॻुझी इतलाउ ते ऑपरेशन कयो वियो। फोर्सिस जे ऑपरेशन दौरान हिंदुस्तानी फितने जे 4 दहशतगर्दनि खे जहन बेड़ो कयो वियो, हथियार कया विया।
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज। هر ماشوم ورکوٹی ورکوٹی قدمونه د یو نوی دنیا پلور روان وی، خو د پولیو رنز دا قدمونه درولې هم شي، نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي 2 ساسکي ورکول مه هیروي، ځکه چې هم دغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری.
3: ہر نظر آپ کی خوبصورتی پر ٹھہر جائے اور یہ ہے میری خوبصورتی کا راز، ملک رائز بیوٹی کریم۔ صرف 3 دن میں جلد کو نکھارے اور رنگت کو روشن کرے، داغ دھبے، جھریاں اور کیل مہاسے فوراً کم کرے۔ استعمال کا آسان طریقہ، رات کو ملک رائز بیوٹی سوپ سے چہرہ دھوئیں، پھر ملک رائز بیوٹی کریم چہرے اور گردن پر لگائیں، نتائج دیکھیں صرف 3 دن میں۔ ایکنی کے لیے ملک رائز ایکنی کریم استعمال کریں۔ دستیاب پروڈکٹس ملک رائز بیوٹی کریم، ملک رائز بیوٹی سوپ، ملک رائز ایکنی کریم، ہر اچھے کاسمیٹک جنرل اسٹور سے نام لے کر خریدیں۔ مزید معلومات کے لیے ملک ظفر اقبال اینڈ ایم صدیق، شاہی بازار مہراب پور، 03000-310-509-0300-510-5109۔
4: ماشاءاللہ فوجی پائپ فیکٹری، نزد گرلز ڈگری کالج، حالانی روڈ، مہراب پور۔

0: گردے جی پتھری مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیو بنے تو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودن مردن ائی عورتن میں وزن جو نہ ودن انہن سبنی بیمارن جو کامیاب علاج کیو بنے تو رابطے لئے 0301-2196-851
1: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार, कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए। घने मजबूत और खूबसूरत बालों के लिए आज ही राबता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 0300-338-5569।
2: السلام علیکم ادا
3: وعلیکم السلام ادا چھو پریشان آئیں
2: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
3: ادا دکان جی مشوری کرائی تھئی
2: نہ ادا
4: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تے ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نتھی چوی
2: مجھے دکان جی بے ڈرندی
3: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
2: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
4: آفیس جی میراپور ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میراپور رابطے لائے منصور احمد میمن 0301-380-8347
5: اپنا شہر اپنا گھر مہراپور اور مہراپور کی آواز ایف ایم 94
6: मोहब्बतू तहजों अवज इन प्यारे पाबो के कंदी हमेशा याद आई गोठ सोहराब निजामानी खां असा के बुधे तो मोहब्बती मंगण खान निजामानी अवज तमाम घणी मेहरबानी मोहब्बती मंगण निजामानी साहब आई नंढड़ो एहसान निजामानी बुधे पियो अवजू मोहब्बतू तवा के प्रोग्राम सुठो लगे तो अवा की मौसीकी लाजवाब लगे थी किरोड़े कुर्ब मिठा माणू खुश हो आबाद हो हिकिड़ो मैसेज जेको नामैलूम माग खां नामैलूम महिरबान लिखियो यानी रुगो लिखियल आहे अदा सलाम यानी पंहिंजो नालो गोठ वग़ैरह कोन लिखियो अदा अखियुनि ते वालेकुम।

0: 5 PM. Brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
2: Har bar ja nandra kadam ik nayi duniya da vadhan ta par po kadman ke roke bhi inhi muhim doran polio workeran ji dastak the ta dar kholyo ae pehje baran ke polio khan bachao jab katra zarur pyaryo cho ta ye katra baran mein mudafti taqat ke vadhain tha ae inhan je khwaban ke udam den tha polio matlab जिंदगी भर जी माजूरी
1: सोना सिर्फ जेवर नहीं हर घर की अमानत होती है इसीलिए बैंक इस्लामनी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग जिसके साथ बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो आज ही 1114752 64 या bankislami.com.pk पर अप्लाई करें शराइत और जवाबित लागू है
3: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوي دنیا په لور روان وي خو د پولیو رنز دا قدمونه درولې هم شي نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي پولیو یعنی مستقل معذوری
4: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے سنتے رہو جی ایف ایم 94
5: ماتلی شہر جی پہری ہول سیل محمدی